0: السلام علیکم پاکستان اینڈ السلام علیکم ایوری ون, دس از می فاطمہ خان اور آپ سن رہے ہیں ایف ایم 100 پاکستان. آپ سب کو خوش آمدید کہتے ہیں پروگرام کوکنگ اسپیشل میں, جس میں ہمارے ساتھ موجود ہوتی ہیں کوکنگ ایکسپرٹ ردا آفتاب. السلام علیکم ردا.
1: وعلیکم السلام اور السلام علیکم تمام دیکھنے والوں کو سننے والوں کو.
0: کیسی ہیں آپ؟
1: الحمدللہ اللہ کا کرم ہے,
0: ٹھیک ٹھاک ہیں. ویری نائس, یہ تو اچھی بات ہے بھائی. ردا ٹھیک ٹھاک ہے, مزے میں, اور آج آپ ایک ہفتے بعد ہم سے مل رہی ہیں.
1: ہاں بس آپ لوگوں نے بلایا نہیں نا اس لیے.
0: لیکن یہ ہے کہ اس ایک ہفتے ہمارا کافی لاس ہوا, بہت ساری ریسیپیز اور بہت ساری ٹپس کا نقصان ہو گیا ہے ہمیں, لیکن کوئی بات نہیں رہتا, آج ہم وہ ریکور کر لیں گے.
1: بالکل بالکل, اب یہ لوگ میسجز کریں گے, کالز کریں گے, تو انشاءاللہ تعالی
0: انشاءاللہ.
1: کل پرسوں بھی مجھے کسی کا آیا تھا میسج, آپ آ کیوں نہیں رہی ہیں, کہ میں نے کہا ذرا سا بزی ہوں, اس وجہ سے میں نے کہا تھوڑا سا یہ مسئلہ تھا.
0: صحیح بات ہے.
1: تو باقی یہ کہ بس ہم آ گئے, آپ لوگ فرمائش کریں اور ہماری کوشش ہوگی کہ پوری کی جائے آپ لوگ کی فرمائش.
0: زبردست ہو گیا بھائی, یعنی کہ ردا آ گئی ہیں اور چھا گئی ہیں. آل رائٹ جی, اسی کے ساتھ ساتھ آپ اپنے موبائل کے رائٹ میسج آپشن میں جائیں, کے ایچ آئی لکھیں, اسپیس دیں, اپنا میسج ٹائپ کریں اور سینڈ کر دیں 3636 پہ. ساتھ ہی ساتھ ہم ایف ایم 100 کے آفیشیل فیس بک پیج پر بھی لائیو جا رہے ہیں, تو آپ وہاں بھی کامنٹ کر سکتے ہیں اور اپنی پسند کی ریسیپیز یا ٹپس پوچھ سکتے ہیں. تو ردا آج آپ کے لنچ میں کیا ہے؟ ہم روزہ بسرے شروعات کرنے لگے ہیں
1: آج. ایکچولی نا میرے گھر میں گیسٹ آئیں گے شام کو, تو پھر آدھی چیزیں رات کو بنا لی تھی اور آدھی چیزیں بھی جا کے بنائیں گے. لمبی لسٹ ہے.
0: اوہو, یعنی کہ آج کا لنچ لائک سپر وی آئی پی ہے.
1: ہاں, کل میں نے ایک تو بگارے بینگن بنا کے رکھے تھے, پھر میں نے رات کو وہ فرنی بنائی تھی. فرنی اس طرح سے بن گئی کہ وہ چاول پس زیادہ گئے تھے, تو وہ بنائی, اور ساتھ میں میں نے شامی کباب کا مسالہ سارا بنایا. اور اب جاؤں گی تو پلاؤ کا ساری چیزیں ریڈی کروں گی, پھر اس کے بعد ایک پاستا بنے گا, پھر ایک چکن بون لیس ہنڈی بنے گی, تو کچھ چٹنیاں وغیرہ مکس اس طرح کی چیزیں بنائیں گے.
0: او مائی گاڈ, ردا کا مینیو تو کافی وسیع ہے بھائی.
1: کچھ خاص جب کوئی آتے ہیں
0: تو
1: اور کبھی کبھی اس طرح سے ہوتا ہے کہ اتنی ساری چیزیں ایک ساتھ بنتی, ورنہ تو صبح بھاگ دوڑ میں تو آلو گوشت بنا لیا, سبزی بنا لی, یہ بنا لیا, یہی سب چل رہا ہوتا ہے.
0: یہ بات صحیح ہے, آج اتنی ساری چیزیں بنانی ہے ردا, تو آپ سنڈے کی چھٹی کریے گا کہ سنڈے کو بھی آپ ناشتہ اور لنچ کا اہتمام مت کریے.
1: نہیں وہ جب کھانے تو ظاہر بچ ہی جائیں گے سارے, اور دوسرا ہے تو سنڈے کو تو خیر گھر پہ ہی رہوں گی, آف ہی ہے میرا, تو سنڈے کو تو یہی ہوگا
0: بس بھائی. ایسے ہی اچھا سا دن گزرے سنڈے والا, سکون والا, کیونکہ سنڈے والا دن میں کہتی ہوں کہ واقعی میں اس کو بیسکلی ریسٹنگ ڈے کہنا چاہیے, تاکہ سب جو ہیں وہ ریسٹ کریں, کیونکہ بہت سارے لوگ ہیں جو 6 days a week کام کرتے ہیں, ہم بھی 6 days a week کام کر رہے ہوتے ہیں, تو ایک دن تو ایک پیس جسے کہنا چاہیے ایک پیسفل ڈے ضرور ہونا چاہیے. آل رائٹ جی, اسی کے ساتھ ساتھ ہمیں میسج کرتے ہیں, کہتے ہیں جی السلام علیکم. آل رائٹ, بالکل ٹھیک ہے. محمد جنید کہتے ہیں کہ مجھے کباب بنانے کا طریقہ بتا دیں.
1: اچھا چلیں, ویسے انہوں نے بتایا نہیں شامی کباب ہیں, چپلی کباب ہیں, یا وہ کچے قیمے کے کباب بنتے ہیں, یا آلو کے کباب ہیں, یہ انہوں نے ریلز نہیں لکھی نا.
0: ہمارے پاس ایک اور میسج ہے, پھر اس کے بعد ہم محمد جنید کا بھی شامل کریں گے.
1: جی جی, میں نے کہا پھر کباب کی بتا دیتی ہوں, ظاہر زیادہ اب تو مجھے پتا ہے گوشت ہے فریزر میں, تو زیادہ تر کباب کا ہی سلسلہ چل رہا ہوتا ہے. اچھا, اس کے لیے کیا ہے کہ آپ نے کیا کرنا ہے, جیسے آپ نے بیف کے بنانے ہیں, تو آپ کیا کیجیے گا, بیف کی بوٹیاں لے لیجیے گا آدھا کلو جتنی, ٹھیک ہے, اس میں تھوڑی سی چربی بھی ڈال دینا. اب اس کو آپ نے چاپر میں ڈالنا, اس کو بالکل باریک دو دفعہ بالکل باریک پیس لیجیے گا. باریک پیس کے آپ نے قیمے کو اور تھوڑی سی چربی ڈال کے الگ آپ نے کر لینا, خشک کنہ بنائے گا, یہ ذرا ٹیسٹی بھی ہوتے ہیں اور دوسرا جوسی بھی ہوتے ہیں تھوڑی سی اگر چربی ڈال دی جائے. اب آپ نے دو پیاز لینی ہے, چار ہری مرچیں لینی ہے, آدھی گڈی ہرا دھنیا لینا ہے, اور اس کے ساتھ ایک ٹکڑا ادرک کا, 4 to 6 جوے لہسن کو, اس کو آپ نے چاپر میں یہ ہاتھ سے بالکل باریک باریک چاپ کرنا ہے, جس طرح سے ہم سموسوں میں ڈالتے ہیں نا, سیم اس طرح سے چاپ کر لینا. اب اس کے بعد اس کے اندر آپ نے ایک چائے کا چمچ زیرہ ڈالنا ہے, ایک چائے کا چمچ پسا گرم مسالہ ڈالنا ہے, دو چائے کے چمچ لال مرچ پاؤڈر ڈال دینا. یہ ساری چیزیں اب آپ نے قیمے میں ڈالنی ہے اور ہاتھ کی ہتھیلی سے اچھی طرح سے اس کو مکس کرنا تاکہ سب چیزیں مکس ہو جائیں. اس کے بعد آپ نے چھوٹے چھوٹے کباب کا شیپ دینا ہے, اگر آپ کے پاس شاشری کی سٹک ہے تو اس کے اوپر لگا لیجیے گا چھوٹے چھوٹے کباب. تو پھر اس کے بعد آپ نے فرائی پین میں ہلکا سا آئل ڈال کے اس کو آپ نے فرائی کر لینا ہے, یا یہ کر لیجیے گا اگر ابھی آپ کے پاس کوئلوں کا ہے باربیکیو کا, تو آپ باربیکیو کر لیجیے گا. اور اس کے ساتھ چٹنی بڑے مزے کی بنتی ہے, آپ ضرور ٹرائی کیجیے گا. آپ نے کیا کرنا ہے, آپ لے لیجیے گا آدھا کپ املی کا رس, ٹھیک ہے, 2 کھانے کے چمچ ثابت دھنیا, 2 کھانے کے چمچ زیرہ, 1 چائے کا چمچ اجوائن, اور 6 عدد گول مرچیں, ان کو ہلکا سا بھون لینا. ठीक है, जीरा, अजवाइन, साबुत धनिया, गोल मिर्चें, इनको हल्का सा भून के अब इमली का जो रस है उसके अंदर ये मसाला डालना, हरा धनिया, थोड़े सा पुदीना डाल के इसको अच्छी तरह से चला देना। नमक कोशिश कीजिएगा, अगर आपके काला नमक है तो बहुत अच्छा टेस्ट आता है। अब सारी चीजों को आपने अच्छी तरह से चला देना है और ये कबाब के साथ, कोई भी कबाब हो उसके साथ बड़े मजे की चटनी बनती है, तो आप ये इसके साथ सर्व कीजिएगा।
0: ऑलराइट जी, कबाब के साथ साथ आपको चटनी की रेसिपी भी रदा ने बता दिया, तो एंजॉय करें। मोहम्मद जुनैद कहते हैं अस्सलाम वालेकुम, आप भी मुझे अरके गुलाब बनाने का तरीका बता दें।
1: अच्छा, अरके गुलाब इस तरह से बनाएगा, आपने क्या करना है, जो गुलाब की पत्तियां पहले उसको दो तीन दफा आपने पानी में से निकाल लेना है, ठीक है। पानी में से उसको निकाल के फिर आपने क्या करना है, एक पतीला लीजिएगा, उसके अंदर आपने गुलाब की पत्तियां डालनी है और उसके बाद आपने क्या करना है, जैसे आपने ले लिए 2 किलो गुलाब की पत्तियां, अब आपने इसमें 2 ग्लास पानी डालिएगा और पानी डालने के बाद आपने एक स्टैंड रखना है, उसके ऊपर एक छोटी सी प्याली रख लेना, कोई भी स्टील की प्याली रख लेना, उसके बाद ऊपर से उसको ढकिएगा, ढकने के बाद कोई बड़ा सा पतीला या कोई भी बॉल वगैरह पानी से भर के पतीले के ऊपर रख देना, ठीक है। अब आपने क्या करना है, चूल्हा जला देना, हल्की आग पे आपने आधा पौना घंटा उसको छोड़ देना, तो वो स्टीम जो बनेगी, स्टीम बन बन के ना उस बॉल के अंदर गिनेगी, वो प्योर अरके गुलाब होता है, ठीक है, वो उसके अंदर वो स्टीम बनती जाएगी और उसके अंदर, एक ये तरीका है। और दूसरा तरीका मैं इस तरह से करती हूँ, मैं क्या करती हूँ, गुलाब की पत्तियों को धो दिया, धोने के बाद फिर मैंने क्या किया, जैसे 2 किलो ही 2 ग्लास ही पानी ले लिया, पानी को उबलने रखा, जब पानी में उबाल आया तो उसमें पत्तियां डाल के चूल्हा बंद कर दिया, ठीक है, पत्तियां डाली और चूल्हा बंद कर दिया, जब वो ठंडा हो जाएगा उसको छाने, छान के आपने बॉटल में भर के, स्प्रे वाली बॉटल में भर के फ्रिज में रख देना। आदों को मैं क्या करती हूँ, बर्फ के जो सांचे होते हैं ना उन्हें डाल देती हूँ, आइस क्यूब वाले उसमें डाल देती हूँ, तो ये जो है ना ये स्किन के लिए बड़ा जबरदस्त है। आप स्प्रे कर लें या बर्फ का वो क्यूब लें, वैसे भी स्किन के लिए बर्फ बहुत अच्छी होती है, तो अपने फेस पे अप्लाई करें, कलर इतना अच्छा फेयर हो जाता है, स्किन टाइट हो जाती है और बड़ा जबरदस्त उसका स्किन का ना, जो स्किन जैसे ग्लो करने लगती है ना, इस तरह से हो जाती है। तो ये दोनों तरीके हैं, जो आपको आसान लगे तो आप इससे बना लीजिएगा।
0: ऑलराइट, बिल्कुल ठीक है भाई, अरके गुलाब बनाने का तरीका क्या, बहुत आसान है। हम बाजार से बड़े महंगे महंगे अरके गुलाब खरीदते हैं,
1: उसमें तो सिर्फ वो एसेंस डाल देते हैं, खुशबू डाल दें,
0: ये बात तो सही है।
1: और गुलाब की पत्तियों का वो भी बड़ा गुलकंद बड़ा मजे का बनता है।
0: हाँ, बताया था मुझे,
1: बड़ा अच्छा बनता है वो भी। पता है क्या, अगर आपके घर में आई हुई गुलाब की पत्तियां बहुत ज्यादा, जैसे उमरा वगैरह करके आते हैं बहुत होती है ना, तो उनको पत्तियों को बहुत अच्छे से धोइएगा, धो के साफ करके फिर आपने इसको छन्नी में रख देना, जब उसका पानी पूरा निकल जाएगा तो एक बड़ा सा तसला लेना, उसके अंदर वो गुलाब की पत्तियां डालना और उसके अंदर चीनी डालना और हाथ पे आपने ग्लव्स पहन के उसको खूब हाथ से मसल मसल मसल मसल के वो बिल्कुल जैसे ना वो मिक्स हो जाएगा। फिर उसके बाद आपने क्या करना, चूल्हे पे जरा सा उसको पका लेना और ठंडा करके बॉटल में भर के, इतने मजे का भी होता है, ठंडा भी होता है। और उसके साथ साथ ये जो है ना, आप पान घर में जैसे बना के खा लेते हैं, उसके अंदर किसी मीठे के अंदर डाल दें तो बहुत जबरदस्त गुलकंद बनता है और उसका कलर भी बड़ा अच्छा होता है। बाजार से जो आप टिन वाला लेते हैं ना, आपने देखा ना वो अंदर काली पत्तियां होती हैं, लेकिन ये बड़ी अच्छी फ्रेश पत्तियां होती हैं और कलर भी बड़ा खूबसूरत इसका होता है, तो मैं तो ऐसे ही फटाफट बना लेती हूँ।
0: ये तो बहुत अच्छी बात है, और इधर है भी बहुत आसान, सिर्फ 2 इंग्रेडिएंट्स चाहिए,
1: 2 इंग्रेडिएंट्स के लिए आप बना ले, फटाफट बन जाता है।
0: बिल्कुल सही है जी, तो जैसे ही आपको मौका मिले आप इसे जरूर बनाइएगा और लोगों को इससे गेस्ट करवाइएगा कि ये गुलकंद ट्राई करो और बताओ कि घर का है कि बाहर का, बिकॉज मैं बहुत इम्प्रेस हुई हूँ इस रेसिपी से और मैंने भी सोचा है कि अब मैं गुलकंद बनाऊंगी रेदा वेरी सून।
1: नहीं, बड़ा मजे का बनता है। अच्छा, मुझे अभी मेरे साथ ये होता ना, मुझे आइडिया भी आ गया ऐसी गुलकंद का, मैं सोच रही हूँ कि अच्छा सा एक कस्टर्ड टाइप का बना ले, गुलाब कस्टर्ड, बड़े मजे का बना। हाँ, गुलकंद का ना पूरा जो व्हाइट कस्टर्ड हम बनाते हैं, व्हाइट कस्टर्ड बना ले, उसके ऊपर गुलकंद पूरा ऊपर इस तरह से ऊपर बादाम वगैरह डाल दें तो बड़ा देखने में बड़ा अच्छा लगेगा और उसके साथ साथ खाने में बड़ा मजे का होगा। कोई आपके पास ट्रांसपेरेंट हो ना, जिस तरह से बॉल उसके अंदर लेयर्स देके, बहुत जबरदस्त लगेगा।
0: ये होता है देखिए शेफ का माइंड,
1: बस आइडिया आ गया,
0: आइडिया भी आ गया रदा को कि अब मैं गुलकंद से मजीद क्या एक नई इन्वेंशन कर सकते हैं, तो रदा वो भी करेंगी। बिल्कुल ठीक है, और गुलकंद जो है आपको गुलकंद बनाने का तरीका बता दिया है और अरके गुलाब बनाने का तरीका बता दिया है कि आप इन दोनों चीजों को बनाएं और ट्राई करें। अच्छी चीजें ऐसी, पता है बहुत सारी चीजें हैं हम बाजार से बहुत महंगी खरीदते हैं और वो आप बासानी घर में बना सकते हैं। अच्छा, हमें एक फेयर भी होता है, पता नहीं घर में ऐसी बन पाएगी या नहीं बन पाएगी,
1: होता है, लेकिन बल्कि ज्यादा अच्छी बन जाती है, अच्छी
0: चीज ठीक है। तो और भी अगर ऐसी चीज कोई आपको लगती है जो कि सिर्फ बाहर ही मिल सकती है, तो अगर आप चाहें तो आप उसकी रेसिपी पूछ सकते हैं। रिदा आपको बता देंगी कि इसे घर में बनाने का तरीकाकार क्या है, किस तरीकाकार के जरिए आप इसे बना सकते हैं। हम आपके साथ 1 बजे तक मौजूद हैं, आपके मैसेजेस और कॉमेंट्स का इंतजार कर रहे हैं। हम FM 100 के प्लेटफॉर्म पर इस वक्त लाइव जा रहे हैं, जहां पर आप बासानी कॉमेंट कर हमारे प्रोग्राम का हिस्सा बन सकते हैं। और इसी के साथ साथ अगर इस वक्त आप लोग गाड़ी में हैं, इस वक्त आप लोग अपने घर में और हमें सुन रहे हैं, तो अपने मोबाइल के राइट मैसेज ऑप्शन में जाएं, KHI लिखें, स्पेस दें, अपना मैसेज टाइप करें और सेंड कर दें 3636 पे। तो इन दोनों तरीकेकार को आपने अपनाना है और हमारे प्रोग्राम का हिस्सा बनना है। और हमें बताएं कि आप सबका छुट्टी का दिन कैसा गुजर रहा है। रिदा का तो मसरूर जाने वाला है
1: कल, तो देखिए आज तो मेरे घर में दावत है और कल जाहिर है वो फिर चीजें सब
0: वाइंड अप
1: उसी में ही लग जाएगा टाइम।
0: इसी तरह दावत की बात की जो ख्वाहिश होती है ना, वो बड़ी हैक्टिक
1: बात होती है।
0: खैर जी, जब तक आप लोग अपनी रेसिपीज हमसे पूछ रहे हैं, हम चलते हैं कदम ब्रेक की जाने। ब्रेक से वापस आके करते हैं आपके मैसेज को शामिल। कहीं मर जाएगा, वी विल बी राइट बैक।
2: टैक्स पे करना अब हुआ आसान। अभी JazzCash ऐप डाउनलोड करें और अपना टैक्स पे करके लकी ड्रॉ में शामिल हो जाएं और जीतें इलेक्ट्रिक स्कूटर। आसान पेमेंट्स और एक्साइटिंग रिवॉर्ड्स के लिए JazzCash है ना।

0: एक दिन हम बैठे होते शाम को, तो एक छोटी फैमिली, छोटा बच्चा था, मियां बीवी, बहुत कोई पढ़े लिखे सुलझे हुए लग रहे थे, वो आए तो उन्होंने कहा बेगम को कहा कि आप देख लीजिए मैं बच्चा संभाल लूं। तो जुनेद भाई उठे और गए, एकदम ही चीख की आवाज आई, मैं और वो साहब एकदम घबरा गए और वो आई खातून, हे लुक इट जुनेद जमशेद। उन्होंने कहा जी जी जी। उन्होंने गौर किया, बोला तो जुनेद जमशेद यहां क्या कर रही है, सेल में नहीं कर रहे? वो सेल में नहीं कर रहे थे, वो ट्रेनिंग कर रहे थे, क्योंकि उनको अपना, और ये बहुत अच्छी बात थी, कह रहे जी जी जी। तो वो इस्लामाबाद से आए थे, वो उनको यहां बूथ लगाने थे, टेलीफोन बूथ, जबकि बात है जो वो बूथ लगे थे। फिर उनसे सलाम दो हुई, उन्होंने चाय वाई मंगाई, फिर वो कहे यार व्हाट अ चेंज, मैं समझ ही नहीं पा रहे थे। बोला तो कोई बात नहीं, अब शो बिजनेस के हवाले से नहीं, अब मैं तबलीगी जमात से और अपना छोड़ चुका हूं, मैं अपना ही कर रहा हूं ट्रेनिंग। मैं उनको मंदी मस्जिद भी छोड़ देता था। अच्छी एक दफा ARY में उनको बुलाया, जब शाने रमजान प्रोग्राम शुरू हुआ तो सब डिस्कस कर रहे थे कि यार जुनेद साहब आ रहे हैं, जुनेद जमशेद, और हम सबको मिलना है, वो हमें मिलाएंगे और वो सब कुछ होगा। मैं खामोश, कुछ नहीं, चुप करके। जुनेद भाई आए, सबसे हाथ वाथ मिलाया, मुझे कहा जी शोएब अकरम। तो मुस्कुराहट आई मेरे कंधे पर, हाथ रखा बीच में, आए कह रहा आप सब गौर से सुन लो ये बात, बिल्कुल सच्ची कह रहा हूं कि मेरे सिर्फ चंद दोस्त हैं जिसमें शोएब अकरम भी है, और वो मुझे कहानी रिपीट होती है तो तकलीफ होती है, क्योंकि यार बहुत कम ऐसे
1: हकीकत है।
0: और एक और जिनके एहसान है मैं नहीं बोल सकता, जो अब दुनिया में नहीं है, अल्लाह ने भी जन्नत नसीब फरमाया, अमीन, वो है सोहेल असगर साहब, जागीर साहब, मेरा क्लोज क्लोज फैमिली फ्रेंड, और अल्लाह सेहत वाली जिंदगी दे, इरफान कुसट साहब। ये हमारे फैमिली, मेरी मोइन भाई और अफजान अहमद साहब, ओहो जिन्होंने पता नहीं कितने साल उनका ड्रामा चला है तमाशीन में, जन्म जन्म की मेरी चाद, वो स्क्रिप्ट मेरे पास है, मुझे उन्होंने गिफ्ट किया है, और 10 राइटर्स ने वो ड्रामा लिखा है, उस पीछे सबके नाम मौजूद,
1: 10 राइटर्स
0: जी, 10 राइटर्स, तो वो ड्रामा सालों चला है।
1: वाह, होते हैं सही बात है, तो
0: ये होती है,
1: ये तो लाजमी वक्त के साथ साथ, सारी चीजें वक्त के साथ साथ होती है, और चीजें कहते हैं वक्त के साथ साथ आगे बढ़ भी रही होती है, चल भी रही होती है, सब चीजें आगे आगे बिल्कुल नहीं होती, हकीकत इसमें कोई शक नहीं है। तो अच्छा भाई, इन फ्यूचर आपका क्या, आपके क्या आजकल क्या समझते हैं कि आगे हमारी फील्ड शोबिज आगे कहां तक जाएगी, कैसे जाएगी, क्या सिलसिला ये, क्योंकि वक्त के साथ साथ अब चीजें सारी बिल्कुल कहते हैं कि सिमटती जा रही है।
0: अब सारा दौर OTT का होने वाला है,
1: सोशल मीडिया पे सब आ चुके हैं बिल्कुल, अब तो कहते हैं वो कुछ भी नहीं, अब तो टिकटॉक वाले को देखते हैं जिसके इतने मिलियन हो गए, उसी लड़के को बुला लो, एक्टिव एक्टर कोई एक्टिव नहीं है, कुछ नहीं है, कोई
0: उन्हीं को बुलाया जा रहा है उन्हीं, क्योंकि उनकी व्यूअरशिप बहुत है। हाँ। और ड्रामा व्यूअर चाहिए, अब आपको राइटर नहीं चाहिए, आपको डायरेक्टर नहीं चाहिए, आपको व्यूअर चाहिए ऐसे जो आपके ड्रामे को सुपरहिट करे, जो गलत है आप खुद अपने पाओ में कुल्हाड़ी मार रहे हो।
1: उनकी वो कहते हैं वो तो अब वो जो वहां पर आए ना, तो वो एक्टर है ना कुछ और है, वो ना उन्हें पता नहीं, वो तो सिर्फ एक लिप सिंक करके उन्होंने क्लिप बनाया और चला दिया, चल भाई, और उसमें लगता है वो लड़की है या जो भी है, वो मिलियन आगे
0: काम कर
1: वही, मगर अब तो मजाक ही बन चुका है, बन तो ही चुका है बिल्कुल।
0: आप देखे ना, जो हमारे लेजेंड्स थे वो जब स्क्रीन पे आते थे स्क्रीन भर जाती थी।
1: हाँ क्या बात है, हकीकत इसमें शक नहीं है।
0: उस्मा गिलानी खालदा
1: रियासत,
0: फिर आपके रूबी राशन, ये जो हमारे लेजेंडरी लोग जो है मौजूद, अलाउन सेहत वाले जो नहीं है, अलाउन जल्लत में आलम, हम उनके साथ बैठ के कोर्ट देखते थे, अरे क्या एक्टिंग कर रहे हैं,
1: सही बात नहीं करते।
0: तो आपका इधर जो आपका अंदर है, जो जिससे आप अपनी रोजी रिस्क कमाते हो, तो आप बहुत मुतमईन होते हो, लेकिन अब मुतमईन नहीं है आप, सिर्फ आप चल चलाओ काम कर रहे हैं,
1: तो सिर्फ वो कहते हैं काम कर रहे हैं बस,
0: चल चलाओ,
1: चल चलाओ वाला काम कर रहा है कि बस ये कहानी चल रही चलने दो यार, जैसी चल रही है
0: जैसी चल रही, चलने तो बस यार अपना लो और कर जाओ, पीछे लाइन लगी हुई आप हटोगे दूसरा आ जाएगा।
1: ये अच्छा, ये बड़ा मसला हमारे, ये तो हकीकत यही है बिल्कुल। अब वही बात है कि अगर स्क्रिप्ट की बात की जाए तो स्क्रिप्ट भी वही बात आपने कहा कि आगे पीछे लगे हुए सारे बस। हाँ। लिखने वाला भी मेकर, चंद नाम ऐसे जो पूरा हमारे अच्छे लिखने वाले हैं, और आमतौर पर ऐसे नाम सामने आते हैं हमारे کہ وہ ہم نے کبھی نہ ان کو پڑھا نہ.
0: آپ نے کبھی کوشش کی ہے رائٹروں کو لانے کی؟ یار آپ کی جو اتنی بڑی بڑی جامعات ہیں وہاں اگر آپ کمپٹیشن رکھیں تو آپ کو کیا کیا کہانیاں ملے گی.
1: حقیقت اس میں کوئی شک نہیں ہے.
0: آپ انہیں دیں انعام دیں کہ جو ٹاپ پہ آئے گا ہم انہیں انعام بھی دیں گے. ریئلٹی شو کریں جیسے لوگ کرتے ہیں گانوں کے لیے.
1: ہمارے نہ ایکٹرز کے لیے ہو رہا ہے, ہمارے کوئی نئے ایکٹر نہیں ہے. بڑا کم از کم یہ شو کری جیسے دنیا بھر میں پڑوسی ملک میں ہوتے ہیں, وہ کبھی رائٹر بھی بچے وہ یہ نہیں دیکھتے بچہ بڑا کوئی.
0: ان کی پوری انڈسٹری ہے, ہماری انڈسٹری نہیں ہے, ان کی انسٹیٹیوٹس ہے جہاں سے لوگ پڑھے لکھ کر آئے ہیں, جو ڈائریکٹر بھی ہے رائٹر بھی ہے پروڈیوسر بھی آپ کا سوری ڈی او پی کیمرا مین اور سارے کچھ ایکٹر بھی. ہمارے یہاں نہیں ہے, ہمارے یہاں گھر سے سیکھ کے آئے ہیں یا اسٹیج پہ یا ریڈیو. ریڈیو سے تو خیر آپ کی آواز کا تعلق ہے لیکن اس میں بھی آپ کو بتانا پڑتا ہے کہ میں کہہ کر رہا ہوں.
1: ہم کہہ کر رہا ہوں بالکل حقیقت, مطلب باتیں کہ وہاں بھی اب ریڈیو پہ اگر ہم بیٹھے ہیں ہم بات کر رہے تھے, لوگ اگر سن رہے تو ہماری آواز کے تاثر سے انہیں پتا چلے گا ہم کس موڈ میں پروگرام کر رہے ہیں.
0: آپ کے پاس اتنے بڑے بڑے پروڈکشن ہاؤسز ہیں, آپ نے لوگ رکھے ہوئے, آپ لگائے ان کو کام کہ لاؤ بھائی ڈھونڈ کر ہمیں انہیں چارج بھی دیں گے اور انعام بھی دیں گے.
1: ایسا نہیں نا,
0: کئی ہے لوگ
1: سب لکیر کے فقیر بنے ہیں, بس بیٹھے بنائے بس آپ نے بھیج دیا پرچی سے آگے, وہ وہاں سے آگے, وہ وہاں سے آگے, چلو بس چل گیا ٹھیک ہے.
0: بس یہی ہے,
1: حالانکہ یہ اگر چیزیں ہو جائیں تو ہمارے ٹیلنٹ بہت ہے,
0: اللہ ہو
1: بے شمار ٹیلنٹ.
0: یہ کہاں سے آئے؟
1: آپ فیس بک پہ دیکھیں ایک سی چیزیں نظر آ رہی ہوتی.
0: کیا نوین اختر صاحب پونے انسٹیٹیوٹ سے ہیں, ارمان مقصود صاحب کا ہالی ووڈ سے ہے.
1: صحیح بات ہے, حقیقت ہے.
0: یا آپ کی جو آج کل ہے نعمان اعجاز اور یہ سب کہاں سے آئے گا؟ سیکھ کے آئے.
1: صحیح بات,
0: پی ٹی وی تھا ان کا ادارہ جنہوں نے ان کو
1: بنایا انسٹیٹیوٹ تھا نا ایک جگہ,
0: آج وہی پی ٹی وی خالی پڑا ہوا,
1: سناٹا پڑا,
0: سناٹا
1: پڑا, بالکل سناٹا پڑا, کہ اس میں کوئی شک نہیں. بہرحال زندگی کہتے ہیں وقت کے ساتھ ساتھ ایسی گزر رہی اور بس کچھ آئے گئے, مگر ہم دن ب دن دیکھتے ہیں اپنے آپ کو کہ ہم دن ب دن ہمارا ڈاؤن فال چل رہا ہے اس وقت. آنے والے دنوں میں مل کر جو ہمارے کو تھوڑا بہت ابھی نظر آ رہا ہے یہ بھی ہمیں نظر نہیں آئے گا.
0: میں دعا گو ان کے لیے, دعا گو ہوں کہ اللہ تعالیٰ اپنا کرم کرے
1: اور سب کو ہدایت دے اللہ تعالیٰ.
0: بالکل,
1: اور بہت اچھا لگا شو بھائی آپ آئے, بڑی اچھی گفتگو, بڑی مزیدار گفتگو کری, بڑی یادیں تازہ ہوئی آج.
0: سر میں نے کوشش کی ہے اور آپ کا ایف ایم 100 کا میری طرف سے تہ دل سے بہت بہت شکریہ کہ آپ نے مجھے بلایا اور مجھے عزت دی.
1: نہیں نہیں آپ بالکل ماشاء اللہ آپ تو 20,000 عزت کے قابل ان شاء اللہ تعالیٰ. آپ سے پھر ہمارا رابطہ رہے گا, پھر کبھی بھی بلائیں گے آپ کو ان شاء اللہ.
0: آخری کچھ تمام سننے والوں کو بہت بہت شکریہ کہ آپ نے مجھے برداشت کی. آپ لوگوں کے لیے تعلیم دعا, اپنے لیے دعا گو. میں بھی پاکستان ہوں, تو بھی پاکستان ہے, پاکستان زندہ باد.
1: زندہ باد, کیا بات ہے, بہت خوبصورت بات کی. واقعی میں بھی پاکستان ہوں, تو بھی پاکستان ہے, اور
0: پاکستان پہلے,
1: پاکستان پہلے, بالکل سب سے پہلے
0: آپ کو آپ کی پہچان ہے, کیونکہ آپ باہر جاؤ گے تو آپ کو پتہ چلے گا کہ آپ کا ملک کیا ہے.
1: بے شک بے شک. چلیں ان شاء اللہ تعالیٰ آج کی ملاقات یہ ختم ہوتی ہے, اب آپ سے ملاقات ہوگی اگلی ملاقات میں ایک نئے مہمان کے ساتھ. اجازت چاہوں گا اللہ نے کے بعد. پاکستان زندہ باد.
2: ایف ایم 100 ٹائم چیک, اٹس 4 PM.

0: It's 8:45 p.m. This time check is brought to you by Phoenix Batteries.
1: Phoenix laga aur bhul ja.
0: This program is brought to you by
2: Hire Kar Naya No Frost IoT Refrigerator Twin Inverter Technology jisse mile maximum cooling aur energy saving No frost no worries
0: This public service message is brought to you by FM 100 रात में गाड़ी चलाने के दौरान तेज रोशनी देने का मतलब ऐसा ही है जैसे दिन के वक्त हॉर्न बजाना इसका गैर जरूरी इस्तेमाल मत कीजिए ट्रैफिक कवानीन की पाबंदी कीजिए
3: बैन अल-अक़वामी सफर पर रवाना होने वाले मुतवज्जो हों ऐसी ऑनलाइन एप्स और प्लेटफॉर्म से इज्तनाब करें जो पैसों की इवज किसी नामालूम शख्स का सामान आपके अपने सामान के साथ ले जाने के लिए करें यह आसान कमाई का तरीका तो नजर आता है लेकिन हकीकत में एक खतरनाक जाल है मंशियात फरोश इन्हीं तरीकों को इस्तेमाल करके मंशियात स्मगल कर रहे हैं याद रखें अगर आपके सामान से मंशियात बरामद हुई तो कानूनन इस जुर्म के जिम्मेदार सिर्फ आप होंगे खबरदार किसी अजनबी का सामान दौरान सफर अपने साथ ले जाना आपके लिए खतरनाक हो सकता है
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا
4: ڈینگی ایک خطرناک بیماری ہے جو مچھر کے کاٹنے سے پھیلتی ہے صبح سورج نکلنے کے بعد اور شام سورج غروب ہونے سے پہلے یہ مچھر آپ کو کاٹ سکتا ہے اگر آپ کو اچانک تیز بخار شدید سر درد جسم اور جوڑوں میں درد متلی یا کمزوری محسوس ہو تو فوراً ڈاکٹر سے رجوع کریں ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں لمبی آستین والے کپڑے پہنیں مچھر مار سپرے اور مچھر دانی کا استعمال کریں یاد رکھیں احتیاط ہی ڈینگی سے بچاؤ کا بہترین طریقہ ہے ڈینگی سے بچاؤ آپ کی احتیاط آپ کی حفاظت
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا
5: ایف ایم 100 لائک اس آن فیس بک ڈاٹ کام سلیش ایف ایم 24/7/365 ایف ایم 24/7/365